रेडियो 4EB 98.1 FM-बाट प्रत्येक आइतबार दिउँसो 4 देखि 5 बजेसम्म प्रसारण हुने साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेनको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा आजको आइतबार म केशव शर्माको हार्दिक अभिवादन कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। आज सेप्टेम्बर महिनाको 6 तारिक 2026 र विक्रम सम्वत अनुसार आज भाद्र महिनाको 21 गते 2083 साल। सधैँको आइतबार चाहिँ आज पनि हामी यहाँहरूको घर आँगनमा आइपुगेका छौँ रेडियो कार्यक्रमको नयाँ अङ्क लिएर नयाँ सामग्रीका साथ र आशा गर्दछौँ अबको एक घन्टा यहाँहरूले यो कार्यक्रम सुनेर हाम्रो साथ दिनुहुनेछ। यो कार्यक्रम यहाँले अहिले रेडियो 4EB-को नियमित प्रसारण 98.1 FM-मा आफ्नो रेडियोबाट सुन्न सक्नुहुन्छ। त्यसबाहेक यो कार्यक्रम रेडियो 4EB-को वेबसाइट 4EB.org.au-मा पनि प्रत्यक्ष प्रसारण भइरहेको छ। यहाँले त्यहाँ गएर पनि यो कार्यक्रम प्रत्यक्ष सुन्न सक्नुहुन्छ। यो कार्यक्रम यदि कुनै कारणले यहाँले प्रसारण भएको समयमा सुन्न सक्नु भएन भने रेडियो 4EB-को वेबसाइटमा गएर नेपाली कार्यक्रम यहाँहरूले खोज गरेर हाम्रा पुराना कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। कार्यक्रम सुनिसकेपछि यो कार्यक्रम सम्बन्धी यहाँहरूको कुनै सुझाव सल्लाह प्रतिक्रिया छ भने हामीसम्म पुर्याउन नबिर्सनुहोला। हामी सदैव यहाँहरूको साथ सहयोग सहभागिताको अपेक्षा गर्दछौँ। यही अनुरोधका साथ आजको कार्यक्रमलाई अब सुरुवात गर्दैछौँ। अस्ति शुक्रबार 19 भाद्रको दिन एउटा विशेष दिन परेको थियो नेपाली संस्कृतिको क्यालेन्डरमा। त्यो दिन थियो कृष्ण अष्टमी र गौरा पर्वको बारेमा कार्यक्रमको सुरुवातमा कृष्ण अष्टमीको बारेमा छोटो जानकारी। भाद्र कृष्ण अष्टमीको दिन श्रीकृष्ण जन्माष्टमी पर्व श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ। संसारभरका हिन्दू धर्मावलम्बी अनि कृष्णका भक्तहरूले यो दिनमा प्रिय कृष्णको जन्मदिवस मनाउँछन्। हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैँचा मुनि जीव जन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन, यस्तै वातावरणमा विराजमान प्यारा भगवान् श्रीकृष्ण यसै दिन मामा कंसको कैदमा रहेका पिता वासुदेव र माता देवकीको घरबाट जन्म भएको मान्यता रहिआएको छ। कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलाष्टमी, अष्टमी रोहिणी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती अथवा कहिलेकाहीँ साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ। यस अवसरमा वास्तु तथा शिल्पकलापूर्ण विक्रम सम्वत 1693 सिद्धि नरसिंह मल्लद्वारा स्थापित शिखर शैलीको पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि पुरुषहरूले मादल बजाउँदै र महिलाहरूले नाच्दै गाउँदै निराहार रही कृष्णमा आफ्नो श्रद्धा र भक्ति प्रकट गर्दै राति बाह्र बजे कृष्ण जन्मेको बेलासम्म उत्सव मनाउँछन्। देशभरि नै गीता प्रवचन र कृष्ण पूजन भइरहेको दृश्यहरू देखिन्छन्। यस अवसरमा पशुपतिनाथको मन्दिरको प्राङ्गणमा रहेको कृष्ण मन्दिर का साथै हनुमान ढोका राजदरबारको क्षेत्रमा रहेको विक्रम सम्वत 1705 प्रताप मल्लद्वारा निर्मित 8 खुने कृष्ण मन्दिर नेवारीमा च्यासिङ देवलमा पनि भजन कीर्तन र दर्शन गर्ने भक्तहरूको भिड रहन्छ। मित्र राष्ट्र भारतका मथुरा, वृन्दावन, द्वारका आदिमा पनि विशेष रूपमा कृष्ण जन्मोत्सव मनाइन्छ। विश्वका हिन्दू मन्दिरहरूमा यस दिन कृष्णको विशेष पूजा आराधना गरिन्छ। अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्रीकृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे। उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भुत संगमयुक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाँख सजिएको हुन्छ। गलामा सुगन्धित रङ्गीचङ्गी फुलको माला पहिरिएका कृष्णका पोसाकहरूमा रङ्गहरू बिजुली चम्किदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतलाका रङ्गहरूले चन्द्रमाको आवास मिल्छ। यस्ता व्यक्तित्वका धनी श्रीकृष्णको परिचयका श्रृङ्खला थुप्रै छन्। मक्खन चोर, बदमास, गोपिनीहरूका पानी र दुधका गैला फुटाउने चकचके जस्ता अनेक कार्यहरू कृष्णलीलाको पगरी गुथेर परिचित छन्। बदनाम पनि छन् तर सबैका प्रिय पात्र श्रीकृष्ण रहेका छन्। उनका कथाहरू र घटनाहरू वृन्दावन, मथुरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भूलोक पनि चर्चित छन्। उनी सम्पूर्ण रूपमा आफ्नो व्यक्तित्वका कारण सबैलाई आकर्षण गर्न सक्ने दिव्य शक्तिका व्यक्तिका रूपमा अझै पनि चर्चित छन्। कृष्णका विभिन्न नामहरू छन्। गोविन्द, कान्हा, कन्हैया, काले, मुरली मनोहर, श्याम सुन्दर, माखनचोर आदि थुप्रै नामबाट उनलाई पुकारिन्छ। कृष्णलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकको रूपमा पनि सम्झिन्छ र उनको पूजा आराधना गरिन्छ।
भगवान् श्रीकृष्णको नामसँगै राधाको नाम पनि बडो आस्थाका साथ लिन्छ र पूजिन्छ पनि। राधा कृष्णका मन्दिरहरू संसारभरि धेरै ठाउँमा छन्, तर राधा र कृष्णको मिलन र विवाहको प्रसङ्ग भने इतिहासले लिपिबद्ध गरेको छैन, बरु इतिहासले रुक्मिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गरेको छ। कृष्णका कुरा गर्दा मीराको पनि कुरा आउँछ। मीरा वास्तवमा एक गृहस्थ जीवन व्यतीत गरिरहेकी महिला थिइन्, जुन कृष्णको आकर्षण र अनुभूति मात्रैले पनि सम्पूर्ण कुराहरू त्यागेर कृष्णको खोजीमा निस्केकी थिइन्। मीराका भजनहरूमा र सङ्गीतमा कृष्ण मोह पाइन्छ। समर्पण र सुफी भावनाको एउटा अनुकरणीय उदाहरण संसारले सिकेको छ। श्रोताहरू, जानकारी मैले यहाँहरूमा राखेँ अस्ति शुक्रबार पढ्न गएको कृष्ण अष्टमीको बारेमा। यो प्रसङ्ग अहिलेलाई कार्यक्रममा यहाँहरूलाई गीत सुनाउने क्रममा आज पहिलो प्रस्तुत रहेको छ एउटा कृष्ण भजन, तारा देवी, मीरा राणा र साथीहरूको स्वरमा कार्यक्रमको आजको पहिलो साङ्गीतिक कोसेली।

दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार बसी आफ्नो घरमा तामा वा पित्तलको भाँडामा बिरुडा अर्थात् पाँच थरीको गेडागुडी बिजाउने र त्यसलाई प्रसादको रूपमा ग्रहण गर्दछन्। बिरुडा बिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रूपमा बिरुडा धोएर गौराको प्रतिमा बनाई गौरा घरमा भित्राउँछन्। गौरालाई गौरा घरमा भित्राइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी गौराको पूजा गर्ने गरिन्छ। गौरा भित्राइसकेपछि विसर्जन नगरिएसम्म गौरा घरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोकभाषामा देउडा चैत धमारी आदि खेल खेलेर आनन्द लिन्छन्। गौरा अर्थात् गौरी यस पर्व माता पार्वतीको पूजा आराधना गरी मनाइन्छ। पुरुषहरूले यज्ञोपवित गरेर वा व्रतबन्ध गरेर जनै धारण गरे झैँ महिलाहरूको पनि घाँटीमा रातो धागोको डोरी धारण गर्न गौरा पर्वको महत्त्व छ। सामान्यतया गायत्री मन्त्र जप्ने गायत्री मन्त्र जनै धारण नगरिकन कसैले पनि जप नगर्नु भनिएको हुन्छ, तर घाँटीमा डोरी बाँधेपछि महिलाहरूले पनि गायत्री जप्न पाउँछन्। एक हिसाबले हेर्दा यो पर्वद्वारा महिलाहरूको व्रतबन्ध गरेको मानिन्छ। विशेष नेपाली मौलिकता बोकेका यस्ता गीतका माध्यममा बाट एकअर्काका सुख दुःख बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ। यो पर्व सुदूरपश्चिम क्षेत्रको एउटा ठूलो पर्वको रूपमा मनाइन्छ। आजकल गौरा पर्वमाका अवसरमा सुदूरपश्चिमका बासिन्दाले गौरीलाई धागो चढाएर पनि पूजाआजा गर्ने गर्छन्। मानिसमा धार्मिक आस्था आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख शान्ति प्राप्त हुने र कुल इष्ट कुल देवता प्रसन्न हुने जनविश्वास छ। पर्वको समापनसँगै कुनै राम्रो साइत हेरेर दौरा गौरा देवीको मूर्तिलाई बाजागाजासहित सँगै नाच्दै गाउँदै र महिलाहरूले सगुना गाउँदै देवघर भन्दा अलि पर लगेर मूर्तिलाई राख्छन् अर्थात् सेलाउँछन्। गौरा पर्व सुदूरपश्चिमसँग मात्र नजोडिकन समग्र राष्ट्र अनि नेपाली पहिचानको पर्वका रूपमा लिनुपर्ने आवश्यकता औल्याइन्छ। पूर्व होस् वा पश्चिम, नेपालीहरूको मन आखिर एउटै हो। मेचीदेखि महाकालीसम्मका सबै नेपालीहरूलाई ढिलै भए पनि हामी यो गौरा पर्वको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ। कार्यक्रमको बाँकी अवधि हामी फेरि कुराकानी गर्नेछौँ। नेपालमा गएको हप्ता आएको भीषण बाढी पहिरो र त्यसबाट भएको धन जन क्षतिको बारेमा र त्यसबाट यो विपदबाट परेको जुन एउटा पीडा छ, देशले जुन बोध गरेको छ पीडा, त्यो बारेमा केही चर्चा यहाँहरूमा गर्नेछौँ र साथमा अलिकति मनलाई शान्ति गर्नलाई यहाँहरूलाई केही दुःखका गीतहरू सुनाउनेछौँ, केही भावना यहाँहरूमा साट्नेछौँ र यही भावना प्रधान यी गीतहरू आजको कार्यक्रमको बाँकी अवधिमा हाम्रा प्रस्तुतिहरू रहनेछन्। भोटे कोशीमा आएको बाढी र त्यसबाट उत्पन्न विपत्ति को असर बढ्ने क्रममा छ। गत हप्ता हामीले कुराकानी गरेको अवस्थाभन्दा आजको अवस्था अझ भयावह देखिन्छ। रसुवा सहित चितवन, धादिङ, तनहुँ, गोर्खा, नुवाको, नवलप्रासी पूर्व लगायतका ठाउँहरूमा मृत शरीरहरू शवहरू फेला परिरहेका छन्। हिमाल र हिमनदी जलवायु आदिका विशेषज्ञहरू अध्ययन अनुसन्धान र विश्लेषणमा अझै लागि परेका छन्। बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितका स्वयंसेवकहरू घाइतेहरूको उद्धार र खोजीमा जुटिरहेका छन् र यी उद्धारका कामहरू रसुवा, टिमुरे, त्रिशुली र धुन्चे क्षेत्रमा केन्द्रित रहेका छन्। यो घटनाबाट कतिको मृत्यु भयो, कति घाइते भए, कति सम्पर्क बाहिर छन् भन्ने एकीकृत विवरण पूर्ण रूपमा अझै आइसकेको छैन। सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम गरेको छ र यसका लागि प्रधानमन्त्री दुवै प्रमुखको उद्धार कोषमा रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ। ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् बाढी प्रभावित क्षेत्रको उद्धार, खोजी, राहत वितरण र सब व्यवस्थापनका लागि। करिब करिब 11-12 हजार मानिसहरूको अस्तिसम्म उद्धार गरिसकिएको छ र करिब करिब 5 हजार व्यक्तिहरू अझै पनि बेपत्ता छन्। करिब 1200 शवहरूको यो कार्यक्रम रेकर्ड गर्दासम्म करिब 1200 जनाको शव भेटिएको छ।
यो भयावह अवस्था।

सबैको लागि अकल्पनीय छ र यो दुःखद क्षणमा, यो दुःखको घडीमा यहाँहरू सबैका साथ हामी पनि छौँ, यो हाम्रो रेडियो कार्यक्रम पनि छ। यहाँहरू सबैजना शान्त रहनुहोला, सुरक्षित रहनुहोला र आफ्नो ठाउँबाट जे जति सहयोग गर्न सकिन्छ यो बाढी पीडितहरूलाई सहयोग गरिदिनुहोला, यही आग्रह हामी गर्न चाहन्छौँ। र कार्यक्रममा प्रस्तुत छ एउटा गीत। यो गीत ले वास्तवमा मान्छेलाई डराउन सिकाउँछ। कमलो मुटु भन्दा ढुङ्गाको मुटु जाति, कमलो मुटु भन्दा ढुङ्गाको मुटु जाति, एक दिन प्रहार हुन्छ ढाल हुनुपर्छ जाति। तपाईँ हामी सबै बलियो हुनुपर्छ, एकजुट हुनुपर्छ र यस्ता आपद विपदको सामना गर्न मन दरो बनाउनुपर्छ, मन बलियो बनाउनुपर्छ। अमर गुरुङको शब्द सङ्गीत र स्वरको यो मिठो गीत कार्यक्रमको अबको प्रस्तुति।

यो गएको रसुवा र टिबेटमा गएको यो बाढीबाट हाम्रो समुदायका एकजना प्रिय व्यक्तित्व नेपाली समुदायमा सक्रिय रूपमा कुनै पनि कार्यक्रममा सहभागी हुने र क्विन्सल्यान्ड नेपालीज कल्चरल सेन्टर क्युएनसिसीका संस्थापक सदस्य र हालका सचिव नारायण पन्थीज्यू जो तिब्बत स्थित माउन्ट कैलाशको यात्रामा हुनुहुन्थ्यो त्यही समयमा त्यो विपदको समयमा उहाँ त्यो रसुवागढीको नाका पार गर्दै हुनुहुन्थ्यो र त्यो घटनापछि उहाँको कुनै हालसम्म पनि कुनै खबर आएको छैन, उहाँ सम्पर्क बाहिर हुनुहुन्छ। हामी यो कार्यक्रम मार्फत उहाँको सुरक्षित प्राप्तिको कामना गर्दछौँ र छिट्टै अहिले जुन व्यग्र रूपमा परिवारजनले प्रतीक्षा गरिरहनु भएको छ त्यो प्रतीक्षाको अन्त हुनेछ र उहाँको परिवारजनसँग मिलन हुनेछ भन्ने हामी कामना यो रेडियो कार्यक्रम मार्फत गर्न चाहन्छौँ। श्रोताहरू, यो एकदमै ठुलो विपत्ति हाम्रो मातृभूमिमा हाम्रो देशमा लागेको छ र यो समयमा यसबाट पीडित लाखौँ जो व्यक्तिहरू हुनुहुन्छ, कतिपय घरबार विहीन हुनुभएको छ, कतिपय परिवार विहीन हुनुभएको छ, जसको कल्पना तपाईँ हामी गर्न सक्दैनौँ, त्यो अवस्थामा तपाईँ हामीले आफ्नो तर्फबाट जे जति सहयोग गर्न सक्छौँ यो गर्नु हाम्रो कर्तव्य पनि हुन आउँछ, हाम्रो जिम्मेवारी पनि हुन आउँछ। त्यस कारणले यहाँहरू सबैलाई म अनुरोध गर्न चाहन्छु, आफ्नो ठाउँमा रहेर जे जति आर्थिक रूपमा सहयोग गर्न सकिन्छ गर्नुहोला। सहयोग गर्ने धेरै माध्यमहरू छन्, यहाँहरूले सिधै प्रधानमन्त्री राहत कोषमा आफ्नो रकम जम्मा गर्न सक्नुहुन्छ। त्यसबाहेक यहाँ ब्रिस्बेनमा स्थानीय रूपमा नेपालीज एसोसिएसन अफ क्विन्सल्यान्डले र राष्ट्रिय स्तरमा एनआरएनए अस्ट्रेलियाले पनि यो रकम सङ्कलनको अभियान चलाएका छन्। तपाईँहरूलाई जहाँ जहाँ सुविधा हुन्छ, जहाँ जहाँ पाएको पर्छ, त्यहीँ त्यहीँ गएर आफ्नो सहयोग रकम दिइदिनुहोला, यो आग्रह हामी कार्यक्रम मार्फत गर्न चाहन्छौँ। यो विपदको समयमा तपाईँ हामी सबै यसबाट प्रभावित पीडित व्यक्तिहरूको साथमा उभियौँ र उहाँहरूप्रति ऐक्यबद्धता देखाउँ। यति भन्दै फेरि अर्को एउटा गीत राख्न हामी गइरहेका छौँ। अबको गीत रहेको छ, यो वास्तवमा अलिकति तपाईँलाई तर्साउने खालको, अलिकति डराउन दिने खालको गीत छ। यो गीत दीप श्रेष्ठले गाउनुभएको गीत हो, हर रात सपनीमा ऐठन हुन्छ गाउँमा सायद पहिरो गयो कि। तपाईँ हामी यहाँ छौँ र हामीलाई हर क्षण हर पल देशमा कतै विपद आउँछ कि कतै आपत आउँछ कि भनेर चिन्ता भइरहन्छ र त्यही चिन्ताको भावलाई यो गीतमा समेटिएको छ। र यो गीतको कुरा गर्दा एउटा रोचक प्रसङ्ग पनि छ, एउटा नमिठो प्रसङ्ग छ। जुन दिन यो गीतको रेकर्ड भएको थियो त्यसै दिन राति नेपालमा राजदरबारको हत्याकाण्ड भएको थियो। यो गीतले त्यस्तै धेरै धेरै नमिठा पलहरू सम्झाउँछ, नेपालमा वर्षेनी जाने बाढी पहिरो र त्यसबाट हुने धनजनको क्षति पनि सम्झाउँछ हामीलाई र हामीलाई हर पल हर क्षण हामीलाई देशको सम्झना गराउँछ। हर रात सपनीमा ऐठन हुँदा गाउँमा सायद पहिरो गयो कि। दीप श्रेष्ठको स्वरमा यो गीत यहाँहरू सबैका लागि।

अहिले दिउँसोको 4:36 गइसकेको छ र यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो 4EB 98.1 एफएममा साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेन र कार्यक्रम लिएर आज उपस्थित भएको छु म केशव शर्मा। कार्यक्रममा यहाँहरूलाई पुनः स्वागत छ। बाढी प्रभावित क्षेत्रमा सहयोगको लागि धेरै राष्ट्रहरूले सहयोग गर्दै आएका छन्। चीनले भोटे कोशी बाढीपछि नेपाललाई 20 लाख अमेरिकी डलर नगदसहित आपतकालीन सहयोग उपलब्ध गराएको छ। चिनिया रेड क्रस सोसाइटीबाट 2 लाख अमेरिकी डलर, 55.8 टन राहत सामग्री, विपद प्रभावित क्षेत्रका तस्विर, सेटेलाइट तथा जलविज्ञान सम्बन्धी तथ्याङ्क, चिनिया सुरुङ उद्धार विशेषज्ञका 2 टोली र डिएनए पहिचान सम्बन्धी 5 विशेषज्ञ सहायता गरेको चिनिया विदेश मन्त्रालयले जनाएको छ। त्यस्तै अमेरिकाले भोटेकोसी बाढीपछि नेपाललाई थप मानवीय तथा विपद प्रतिकार्य सामग्री उपलब्ध गराएको जनाएको छ। नेपालस्थित अमेरिकी दूतावासले बुधबार दिएको जानकारी अनुसार 2 अमेरिकी सैन्य कार्गो विमान मार्फत नेपालको नेतृत्वमा खोज, उद्धार र पुनर्स्थापना अभियानलाई सहयोग पुर्याउन विपद प्रभावितको उद्धार तथा व्यवस्थापनको लागि आवश्यक 5,000 थान विशेष सामग्री, 500 थान प्राथमिक उपचार किट, स्ट्रेचर र फ्रन्ट एन्ड लोडर नेपाल ल्याइएको छ। उक्त सामग्रीहरूमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाई सम्बन्धी किट तथा सौर्य बत्ती रहेका छन्। भुटानको शाही सरकारले हालै आएको विनाशकारी बाढीपछि राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्याउन नेपालका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 करोड भारतीय रुपियाँ सहयोग गरेको छ। त्यस्तै विभिन्न देशहरूबाट, खास गरी अस्ट्रेलियाबाट करिब 8 मिलियन डलरको सहयोग नेपाललाई दिइने भएको छ र बाँकी देशहरूबाट पनि यो सहयोग आउने क्रम निरन्तर जारी छ। यो निकै नै अप्ठ्यारो परिस्थिति, निकै नै दुःखद परिस्थितिमा यसरी विभिन्न देशहरूले देखाएको सद्भाव, सहयोग प्रशंसनीय रहेको छ। फेरि एउटा गीत राख्ने समय भएको छ र अबको पालीमा यहाँहरूमा आज एउटा यस्तो गीत राख्न चाहन्छु। यो गीतले वास्तवमा जीवन दर्शन, जीवनको एउटा दर्शन छ यो गीतमा। कवि दिनेश अधिकारीका शब्दहरू, नातिकाजीको सङ्गीत, तारा देवीको स्वर, तपाईँ हामी सबैको जीवनमा चरितार्थ हुने यो गीत छ। सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन। यो बाढी पहिरोबाट प्रभावित ती हजारौँ लाखौँ पीडित परिवार जनहरूको पीडालाई आत्मसात गर्दै सबैजनाको जीवन यसै हुन्छ, यसरी नै चल्छ भन्ने खालको यो भावको यो जुन गीत छ, यो गीतले आशा गरौँ धेरैको पीडामा, तपाईँ हामी सबैको पीडामा अलिकति भए पनि मलम लगाउनेछ। वास्तवमा जिन्दगी सोचे जस्तो हुन्न, देखे जस्तो हुन्न, जिन्दगी जो भोग्यो त्यही हुन्छ र जीवनको भोगाइमा, जीवन भोगाइका यी दुःख, कष्ट, पीडा पनि एउटा भाग हुन्। हजुर, प्रस्तुत छ तारादेवीको स्वरमा गीत, सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, कार्यक्रमको अबको प्रस्तुति।

अहिले जुन भोटे कोशीमा बाढी आएको छ, यो अकल्पनीय परिमाणमा जुन पानी आएको छ र जुन क्षति भएको छ, योभन्दा अगाडि पनि यस्ता घटनाहरू नभएका होइनन्। 2082 साल असार 24 गते मध्यरातमा त्यही क्षेत्रमा ठुलो बाढी आएको थियो र त्यो बेलामा पनि केही क्षति यो नदी किनारका बस्तीहरूमा भएको थियो, तर यसपटकको बाढी त्योभन्दा धेरै गुणा ठुलो रहेको छ। हिमताल फुटेर यो लेदोसहितको बाढी आउने वास्तवमा नेपालमा यो नयाँ कुरा होइन। 2082 साल जेठमा हुम्लाको लिमी क्षेत्रमा दुईवटा हिमताल फुट्दा लेदोसहितको बाढी आएको थियो, त्यसबाट स्थानीय बस्तीहरू र जलविद्युत आयोजनामा क्षति पुगेको थियो। त्यसअघि 2081 सालमा सोलुखुम्बुको थामे क्षेत्रमा माथिल्लो तटीय क्षेत्रमा हिमपोखरी तथा हिमताल फुट्दा थामे खोलामा पनि आकस्मिक बाढी आएको थियो। यो सबै किन भइरहेको छ भने यो वातावरणीय तापक्रम संसारमा बढ्दो क्रममा छ र खास गरी यो औद्योगिकरण र हरित गृह जुन ग्यासहरूको प्रवाह छ त्यस कारणले क्रमशः यो तापक्रम बढ्ने क्रममा छ र यो बढ्दो तापक्रमको असर हिमाल जुन हिन्दकुश हिमाल श्रृङ्खला छ त्यसमा एकदमै असर परिरहेको र हिउँ त्यहाँ रहेको हिउँतालहरू हिउँहरू क्रमशः बिस्तारै पग्लने क्रम बढेको र यो पग्लदै गर्दा यो हिमतालहरूको सङ्ख्या बढ्ने त्यसमा पानीको परिमाण बढ्ने एउटा कुरा भयो। अर्को चाहिँ हिउँ र हिउँ मुनिको जुन चट्टान छ जसले हिउँको त्यो भारलाई थामेको छ त्यो पनि कमजोर हुँदै जाने र त्यसबाट पुरै एउटा हिमालयको एउटा खण्ड नै भत्कने एउटा जोखिम बढ्दै आएको छ र त्यही परिणामस्वरूप अहिलेको यो घटना भएको हो। यसमा अन्तर्राष्ट्रिय जगतको चासो हुनु एकदमै जरुरी छ किनभने नेपालको चाहिँ ग्रिन हाउस ग्यासमा नेपालले कति त्यस्तो ग्यासहरू उत्सर्जन गर्छ भन्ने हिसाब गर्ने हो भने 0.1% कम, ठ्याक्कै भन्नुभयो 0.08% मात्रै नेपालको त्यसमा कन्ट्रिब्युसन छ। जबकि औद्योगिक देशहरू विकसित देशहरू नेपालका छिमेकी देशहरूको त्यसमा ठुलो योगदान रहेको छ खराब अर्थमा। र यस अर्थमा विकसित देशहरूले जुन काम गरिरहेका छन् जुन रूपमा औद्योगिक विकास गरिरहेका छन् त्यसको असर हामी नेपालीहरूले बेहोर्नु परेको छ, हाम्रो हिमालय क्षेत्रले बेहोर्नु परेको छ। यो कुरालाई विश्वभरि यो विषयमा आवाज उठाउनु जरुरी भइसकेको छ। यो घटनाले हामीलाई ठुलो पाठ सिकाएको छ र यो पाठ पछि निश्चय पनि यो बारेमा हाम्रो आफ्नै सरकार पनि बढी सजग रहनेछ, बढी तयारी गर्नेछ आगामी दिनहरूमा यस्ता घटनाहरू हुन नदिन र यस्ता घटना भइसकेपछि त्यसबाट व्यापक धनजनको क्षति नहुने कुरामा सजग रहनेछ र सचेत रहनेछ, साथसाथै त्यसको पूर्व तयारी पनि हुनेछ भन्ने हामी कामना गर्छौँ र अन्तर्राष्ट्रिय जगतले पनि यो कार्यमा अनुसन्धान अध्ययनमा सहभागिता जनाएर यसको मोनिटरिङ अनुगमनमा सहयोग गरेर र आपत विपदको यो यस्ता घटनाहरूमा उद्धार अथवा पूर्व तयारीका कामहरूमा पनि अन्तर्राष्ट्रिय जगतले उचित सहयोग गर्नेछ भन्ने हामी कामना गरौँ। फेरि एउटा गीत राख्ने समय भएको छ। एउटा गीत छ नेपाली सङ्गीतमा निकै नै यो चर्चित गीत छ, बेला बेला देशमा आपत विपद परेको बेलामा यो गीत खुब बज्छ। राजदरबार हत्याकाण्डपछि पनि यो गीत निकै बजेको थियो, खास गरी त्यही क्रममै यो गीतको भिडियो बाहिर आएको थियो। एउटा फरक प्रसङ्गमा लेखिएको गीत पछि यो गीतलाई एउटा यो यस्तो ठुल्ठुला दुर्घटनाहरू हुँदा ठुल्ठुला घटनाहरू हुँदा एउटा यो पीडामा मलम लगाउने गीतको रूपमा यसलाई प्रयोग गरियो र यो गीतको अहिले पनि यो गीतको व्यापक प्रयोग भइरहेको छ। तपाईँ हामी सबैको मनमा
एक किसिमको शान्तको शान्तिको भाव जगाउने यो गीत हो, एउटा समर्पणको गीत हो, एउटा सम्बोधनको गीत हो। 1974 AD को यो गीत छ, सम्बोधन तिमीलाई गर्दैछु म सिकेका ती सबै धुनहरूले, समर्पण गीत यो गर्दैछु ती मिठा सबै रागहरूले, छाडी गयो हामीलाई जीवनको यो मोडमा, सम्झनामै बिलायो हावासँगै उडी गयो याद मात्र अब रह्यो। यो भर्खरैको यो बाढीको घटनाबाट आफ्नो जीवन अमूल्य जीवन गुमाउने सम्पूर्ण व्यक्तिहरूप्रति समर्पण गर्दै कार्यक्रममा प्रस्तुत छ यो गीत।

हाम्रो आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। अहिलेसम्म यो गीत सुनेर यहाँहरू सबैले हाम्रो साथ दिनुभयो, यसको लागि यहाँहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमको अन्तमा राजु लामाको स्वरमा तपाईँ हामी सबै नेपालीको राष्ट्रप्रतिको प्रेम उजागर गर्दै उहाँले गाउनुभएको यो गीत मेरो नेपाल यहाँहरू माझ राख्दै र अर्को हप्ता यसै गरी भेटघाट गर्ने बाचा गर्दै यहाँहरू सबैबाट बिदा चाहन्छौँ। नमस्कार, शुभ दिन।